0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साढ़ आठ गते सोमबार, जेठ शुक्ल पक्षको अष्टमी तिथि, सन् 2026 जून 22 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। सोचेभन्दा फरक जिम्मेवारी आउन सक्छ। समय मिलाएर काम गर्दा कुनै पनि विषय बिग्रिने छैन। अरूको कुरा सुनेर मात्र निर्णय नगर्नु राम्रो हुनेछ। आफ्नो सोचले सही बाटो देखाउनेछ। आजको शुभ रंग गाढ़ा रातो हो भने शुभ अंक सात रहेको छ। वृष राशि। कारोबार वा व्यवसायमा समयमा काम पूरा नहुनाले अपस एसको सामना गर्नुपर्नेछ। समस्या दर्शाउँदा मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक चार रहेको छ। मिथुन राशि। घरको कुनै कामलाई पूरा गर्ने अवसर मिल्नेछ। परिवारका सदस्यसँग बसेर गरेको सल्लाह उपयोगी बन्नेछ। पुरानो चिन्ता विस्तारै कम हुँदै जानेछ। घरको वातावरणले मनलाई शान्त बनाउनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक नौ रहेको छ। कर्कट राशि। छोटो यात्रा वा भेटघाटको योग बन्न सक्नेछ। नयाँ कुरा सुन्ने र बुझे मौका पनि मिल्नेछ। बोलेको कुराले अरूको मन जित्न सकिनेछ। दिनभरि चलायमान वातावरण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक पाँच रहेको छ। सिंह राशि। आफ्नो खर्च र आमदानीलाई मिलाएर अगाडि बढ़ाउनु राम्रो हुनेछ। धेरै दिनदेखि सोचिरहेको किनमेल पूरा हुन सक्नेछ। अनावश्यक खर्चबाट टाढा रहँदा मन ढुक्क रहनेछ। आर्थिक पक्षमा सन्तुलन कायम हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक एक रहेको छ। कन्या राशि। आफ्नो कामले छुट्टै पहिचान बनाउन सकिनेछ। अरूले तपाईँको सुझावलाई महत्व दिन सक्नेछन्। नयाँ योजनाहरू शुरू गर्न मन लाग्नेछ। दिनभरि काममा जोश र जागर देखिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक छ रहेको छ। तुला राशि। अहिले धेरै हतार गर्नु ठिक हुने छैन। केही कुरा समयमै छोड्दा आफै मिल्नेछन्। मनलाई शान्त राख्दा सही निर्णय गर्न सजिलो हुनेछ। आरामका लागि पनि केही समय निकाल्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाब हो भने शुभ अंक दुई रहेको छ। वृश्चिक राशि। पुरानो साथीसँग भेट वा कुराकानी हुन सक्नेछ। मनमा लागेको नयाँ योजना कसैसँग बाँड्ने अवसर मिल्नेछ। मिलेर गरेको कामबाट राम्रो नतिजा आउनेछ। भविष्यका लागि नयाँ आशा जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक आठ रहेको छ। धनु राशि। कामको जिम्मेवारी पहिले भन्दा बढ़न सक्नेछ। आफ्नो अनुभवले कठिन काम पनि सजिलो बनाउन सक्नेछ। वरिष्ठ व्यक्तिबाट राम्रो विश्वास पाउन सकिनेछ। मेहनतको मूल्य विस्तारै देख्न थालिनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक चार रहेको छ। मकर राशि। नयाँ ठाउँ, नयाँ विषय वा नयाँ अनुभवतर्फ मन आकर्षित हुन सक्नेछ। सिक्न खोजेको कुरा सजिलै बुझ्न सकिनेछ। धार्मिक वा आध्यात्मिक विषयमा पनि रुचि बढ़न सक्नेछ। सोचमा नयाँ परिवर्तन आउनेछ। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक पाँच रहेको छ। कुम्भ राशि। कुनै पुरानो विषयको टुङ्गो लाग्न सक्नेछ। हतारमा बोलेको शब्दले असर गर्न सक्ने भएकाले समयमा आवश्यक हुनुपर्नेछ। सोचेर गरेको निर्णय फाइदाजनक बन्नेछ। मनमा रहेको अन्यल हट्दै जानेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक नौ रहेको छ। अन्तिममा मीन राशि। नजिकको व्यक्तिसँगको सम्बन्ध अझ बलियो बन्नेछ। एकअर्कालाई बुझ्ने प्रयासले मनको दूरी घटाउनेछ। साझेदारीमा गरिएको काम राम्रोसँग अगाडि बढ़नेछ। दिनभरि आत्मीय वातावरण रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक दुई रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुरूआत लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
7: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
8: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
7: उपचार हुने रोगहरू,
8: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
7: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
8: कपाल झर्ने समस्या,
7: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
8: टाउको तथा शरीरको चाया,
7: बुढेसकालमा छाला चिलाउने रोग,
8: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
7: छाला तथा यौनाङ्गमा आउने मुसा,
8: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
7: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678 68।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक।
10: वीरेन्द्र
7: स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक।

0: का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: तयारी भइरहँदा कर्जा नीतिमा लचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
2: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बाल बालिका पनि सचेत हुन जरुरी।
3: प्रयोग गर्न नपर्ने, शेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिंकहरू क्लिक गरेर बाल बालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ।
1: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम, हर्मुज जलमार्ग र इजरायल लेबनान युद्धबारे छलफल।
2: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
4: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशको रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दल दलमा फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशिता लगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौं। लामिछानेले व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भन्नुभयो, हामी त्यसबाट बाहिर जाने छैनौं, यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौं, रासोपाले त्यो लाइन क्रस गर्दैन। यस्तै वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, सरकार भनेको गाड़ी जस्तो हो, हाम्रो गाड़ी लोकल रोडमा होइन एक्सप्रेस वेमा हिँडेको हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। अख्तियारलाई सोधपूछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन पाँच वर्ष गर्छौं, पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, हामी नियम कानूनमा बसेर काम गर्छौं, उहाँले भन्नुभयो। हामीले छिमेकी देशसँग सीमा सम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन्, तर हामीसँग तथ्य, प्रमाण र ऐतिहासिक आधार छन्। कालापानी, लिपुलेख लगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ, सरकारले तथ्यका आधारमा आफ्नो दावी प्रस्तुत गरिरहेको छ, प्रधानमन्त्री शाहले हिजो रासोपाको उद्घाटन सत्रमा चितवनमा भन्नुभयो। यसैबीच सत्तारूढ़ दलदेखि प्रतिपक्षीसम्मका शीर्ष नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुभकामनासँगै राजनीतिक सन्देश दिने मञ्चका रूपमा उपयोग गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूले रासोपालाई

0: राजनीतिक तथा वैचारिक रूपमा अझ स्पष्ट बन्न, आन्तरिक गुटबन्दी र व्यक्तिवादबाट जोगिन, नागरिकले दिएको विश्वासको सम्मान गर्न तथा परिपक्व ढंगले राज्य सञ्चालनको जिम्मेवारी वहन गर्न सुझाव दिएका छन्। शुभकामना मन्तव्यका क्रममा नेताहरूले रासोपा नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको स्वीकार गर्दै अब आन्दोलन र नारा भन्दा नीति विचार र कार्य सम्पादन मार्फत आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको औल्याए। उनीहरूले राम्रो काममा साथ र समर्थन रहने तर कमजोरी र विचलन देखिएमा खबरदारी गर्न पनि पछि नपर्ने स्पष्ट सन्देश दिएका छन्। नेताहरूको साझा अपेक्षा थियो महाधिवेशन केवल नेतृत्व चयन वा संगठनात्मक प्रक्रिया मात्र नबनोस्, बरू रासोपाको वैचारिक दिशा, राजनीतिक दृष्टिकोण र दीर्घकालीन रणनीति स्पष्ट पार्ने ऐतिहासिक अवसर बनोस्।
1: यसैबीच रासपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 99 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको छ। हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी समेत दिनुभएको छ। यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत समेत गराउनु भएको छ। रासोपामा 3 उपसभापति, 1 खुला, 1 महिला र 1 मनोनित हुनेछन्। खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन्। अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उहाँ विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ। सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ। खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही पनि देखिएका छैनन्। उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ, पार्टीका एक नेताले बताउनुभयो। यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ। पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य भने थालिसक्नु भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा धेरै बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीति पदाधिकारीको सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। पछिल्ला दिनमा विवरण बुझाउने क्रम बढ़ेको उहाँले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
1: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानूनी परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवान संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मुलुकी मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धनात्मक वाक्यांश हटाउँदै 1 वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। यस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके 1 वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। यस्तै संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीलाई वादीलाई अंश नदिने मनसायले फाँटबारी लुकाएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको खबर गोर्खापत्रमा छ।
0: काया कैरनमा साइबर अपराधका घटना र बच्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: It's a goal!
2: Himsa goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himsa TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, pra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himsa TV, uhi celebration, harek generation!
3: Himsa, for a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलको सुझाव, रासोपा सभापतिमा रवि र वरिष्ठ नेतामा बालेन सर्वसम्मत हुने निश्चित, सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, देवानी संहितामा सम्बन्ध विच्छेदको कानून परिमार्जनको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर. बैंक तथा वित्तीय संस्थामा ब्याज दर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ. बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज दर पाइन थालेपछि नागरिकले बीमा गर्न थालेका जानकारहरू बताउँछन्. बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याज भन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ. गएको वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36,00,00,000 रूपियाँ बीमा शुल्क संकलन गरेका छन्. गएको वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूको बीमा शुल्क संकलन 14.27% बढ़ेको हो. गएको वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21,00,00,000 रूपियाँ बीमा संकलन शुल्क संकलन गरेका थिए. पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ. ब्याजदर घटेर इतिहासकै न्यून बिन्दुमा पुगेको छ. ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण प्राजुलीले बताउनुभयो. पछिल्ला महिनामा बीमा कारोबार बढ़ेको छ. बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ. उहाँले भन्नुभयो, यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याज भन्दा बढ़ी प्रतिफल पाइन्छ. तर बीमा कम्पनीले प्राय रकम मुद्दती निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाई छ. आजको कान्तिपुर दैनिकमा खबर छ.
4: यसैबीच नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको तयारी गरिरहँदा बैंकरहरूले कर्जा नीतिमा लचकता अप्नाउनु पर्ने अपेक्षा राखेका छन्. कर्जा असुली प्रभावित भएर खराब कर्जा बेहोर्दै आएका बैंकहरूले कर्जा नोक्सानी व्यवस्था खुकुलो बनाउनु पर्ने अपेक्षा गरेका हुन्. बैंकर संघले छलफल गरी सुझावको मस्यौदा तयार पारिसकेको छ. आजसम्ममा नेपाल बैंकर संघले राष्ट्र बैंकमा औपचारिक रूपमा सुझाव पेश गर्ने तयारी गरेको संघले जानकारी दिएको छ. अहिले बैंकहरूमा खराब कर्जा र नबिकेका सम्पत्ति थुपेको छ. तर कुनै ग्राहकले आफ्नो बिग्रिएको वा बाँकी रहेको ऋणको रकम भुक्तानी गरेर खाता नियमित गरिसक्दा पनि अझै 3 महिनासम्म त्यसलाई निष्क्रिय अर्थात खराब वर्गमै राख्नुपर्ने व्यवस्था छ. नयाँ पत्रिकाले खबर लेखेको छ.
5: हिजो आज साइबर अपराधसँग सम्बन्धित घटना बढ़दै गएको छ. खास गरी बाल बालिका, किशोर किशोरी, महिला तथा डिजिटल साक्षरता कम भएका मानिस यस्ता घटनामा फस्ने गरेका छन्. कम्प्यूटर, मोबाइल तथा इन्टरनेट संचालको प्रयोग गरेर गरिने जुनसुकै गैर कानूनी तथा आपराधिक गतिविधि साइबर अपराध हो. साइबर अपराध सम्बन्धी कसुर हेर्ने मुख्य निकाय नेपाल प्रहरीको साइबर ब्यूरो हो. यस्तो अपराध भएमा नजिकैको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन सकिन्छ. तर साइबर अपराधका घटना बढ़े पनि उजुरी भने एकदमै कम मात्रै पर्ने गरेको छ. साइबर अपराध र बस्ने उपायबारे थप जानकारी सहित साथी सम्झना महर्जन.
6: विशेष गरी किशोरावस्था र बाल बालिकामा सूचना प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ़दो छ. किशोरावस्थामा लहलहीमा लागेर गरिने गतिविधिले साइबर अपराध बढ़ेको छ भन्नुहुन्छ बाल बालिकाको साइबर क्षेत्रमा कार्यरत संस्था चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी.
7: उनीहरूलाई एउटा जानकारी नभएको भयो अनि अर्को साथीभाइ सबैले गर्ने, सबैले गेम खेलेको छ, सबैले स्न्यापच्याट चलाएको छ, सबैले टिकटक चलाएको छ भने उनीहरू पनि त्यसैमा लाग्ने एउटा चाहिँ नि साथीहरूको लहलहाई अथवा पियर प्रेसरमा पनि पियर इन्फ्लुएन्समा पनि छन् अनि उनीहरूले चाहिँ सबैले यस्तै गरेको छ र आफूभन्दा अग्रजहरूले पनि गरेको देख्दाखेरि यस्तै गर्नुपर्ने रहेछ त्यो नै उनीहरूले सिक्ने हुँदाखेरि बालबालिकाहरूले अनलाइनमा फलोअर्स बढाउन भाइरल हुनको लागि त्यही खालको काम गर्ने त्यसले भोलि गएर के हुन्छ अथवा आजै पनि के असर पर्छ भन्ने जानकारी पनि त्यति छैन त्यही भएर उनीहरू त्यसमा फसिरहेछन्।
6: सामाजिक सञ्जाल इन्टरनेट र मोबाइलको सही प्रयोग नगर्दा बाल बालिकाहरू आफै पीड़ित हुने र यसमा फस्ने गरेका छन्। अहिले विश्वकप चलिरहेको बेला पनि किशोर किशोरी गेमको लतमा फस्नुका साथै बाजी पनि राख्ने भएकाले अभिभावक र विद्यालय नै सचेत हुनुपर्ने बताउनुहुन्छ साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी।
8: अभिभावकले आफ्ना बाल बालिकाहरू के कुरामा बिजी छन् त कुन कुरामा बिजी छन् फेसबुक सामाजिक सञ्जालहरू प्रयोग गर्दाखेरि उनीहरूले होसियारी अप्नाएका छन् कि छैनन् अथवा प्रयोग गर्न नपर्ने सेयर गर्न नपर्ने र क्लिक गर्न नपर्ने लिङ्कहरू क्लिक गरेर बालबालिकाहरू स्वतः आफू पीड़ित भइरहेछन् कि भन्ने कुरा ध्यान दिनुपर्छ भने अर्को चाहिँ सबभन्दा बढी स्थान बिताउने भनेको विद्यालयमा हो भने विद्यालय स्तरीय सचेतना कार्यक्रमहरूलाई व्यापक रूपमा वृद्धि गर्यो भने नि यो जुन सामाजिक सञ्जाल नेट इन्टरनेटको दुरुपयोग गरेर हुने अपराधहरू विशेष गरी किशोर किशोरी पीड़ित हुने अपराध चाहिँ कम हुन्छ।
6: बाल बालिकालाई ग्याजेट लगायत मोबाइलको धेरै प्रयोगबारे विद्यालय र परिवारको गुनासो र गाली धेरै आउँछ तर त्यसकै प्रयोगले उनीहरूको खुबी र क्षमता देखाइरहेको छ भने त्यसलाई पनि कदर गर्नुपर्ने बताउनुहुन्छ चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशी।
7: इन्टरनेटबाट त्यसबाट गर्न सकिने अब शिक्षाको कुराहरू सकारात्मक कुराहरू धेरै छन् त्यो चाहिँ एकदमै थोरै मात्र बच्चाहरूले लिइरहेको जस्तो लाग्छ तर कुनै कुनैले चाहिँ कसैले अब यो ह्यान्डिक्राफ्टहरू बनाएको छ कसैले रोबोटको के बनाएको छ कसैले अरू के बनाएको छ अनि कसरी सिकेको भन्दाखेरि यो युट्युब हेरेर सिकेको भनेपछि कि एकदमै सकारात्मक राम्रो गर्नेहरू पनि छन् त्यस्तो कुरालाई बढाएर उनीहरूलाई चाहिँ नेगेटिभ कुराहरूबाट हटाउनेतिर गर्नुपर्ने जस्तो देखिन्छ।
6: साइबर अपराध घटना भएको 90 दिनभित्र नेपाल प्रहरीका कुनै पनि कार्यालय वा साइबर ब्यूरोमै उजुरी दिन सकिन्छ तर जानकारीको अभाव र 90 दिने हदम्याद नाग्ने भएकाले पीड़ित मध्ये 2% मात्रै उजुरी दिने गरेको प्रहरीको तथ्याङ्क छ। साइबर अपराधमा फस्नबाट बस्न के गर्ने त साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीको सुझाव।
8: आफूले आफूलाई अनावश्यक लागेका आफूलाई शंका लागेका लिङ्कहरू क्लिक नगर्नुहोस् आफूसँग अपरिचित व्यक्तिहरूसँग सकेसम्म सम्पर्क नराख्नुहोस् आफ्नो गोपनीयता सेटिङ गर्नुहोस् डिभाइसको सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ उहाँहरूले अहिले त छ्यापछ्याप्ती छ डिजिटलमा जहाँ पनि भेट्न सकिन्छ कसरी बस्ने भन्ने कुरा त्यस्ता कुराहरू आफू साक्षर हुनु पर्यो र अरूलाई पनि सचेत गराउनु पर्यो भने र आफू पीड़ित भएको जस्तो लाग्छ भने तत्काल कानूनी कारवाहीको लागि नजिकको प्रहरी कार्यालयमा जानुपर्छ।
4: साइबर अपराध र किशोर अवस्थामा गर्नुपर्ने सुरक्षाको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरी र चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
11: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसक्नु भएको हुन्छ। नयाँ बजार, न्यू रोड, चिप्लेढुङ्गा, पृथ्वी चोक, सृजना चोक, लेक साइड, रत्नचोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्ट उहाँको दैनिक रूट हो। जहाँका चोक र गल्लीमा 13 वर्षदेखि उहाँ पत्रिका बेचिरहनु भएको छ, उहाँ जन्मजात बोल्न र सुन्न नसक्ने शारीरिक अपाङ्गता हुनुहुन्छ। उहाँको मिहिनेत र दृढ़ इच्छा शक्ति धेरैका लागि उदाहरणीय कर्म बनेको छ। संघर्ष, आत्मविश्वास र आत्मनिर्भरताले भरिएको उहाँको कथा धेरैका लागि विशेष पनि छ। पोखराको बगालेटोलमा सामान्य परिवारमा जन्मिनुभएका कृष्ण जन्मजात नै बोल्न र सुन्न सक्नुहुन्थेन। उहाँले सानैदेखि कसैसँग संवाद गर्न सक्नु भएन। 7 वर्षको उमेरसम्म त राम्रोसँग खान समेत नसकेको उहाँ आफैले सुनाउनुभयो। 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण आजको कान्तिपुरले खबर छापेको छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्तिवार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्टक रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम, लेबनानको सुरक्षा, हिजबुल्लाको भूमिका, हर्मुज जलमार्ग सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्द्वको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्ला समूहको गतिविधि पनि विस्तृत छलफल भएको छ।
5: अब खेल खबर। दुईपटकको विश्व विजेता उरुग्वेसँग के भडेले बराबरी खेलेको छ। उरुग्वे 1930 र 1950 विश्वकप जितेको देश हो। के भडे भने विश्वकपमा पहिलो पटक प्रवेश गरेको देश हो। उरुग्वेसँग के भडेले 2-2 बराबरी गरेको हो। विश्व विजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको के भडेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको छ। के भडेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। केही समय अघि सम्पन्न खेलमा 43 मिनटमा उरुग्वेका मेक्सी अराजाओले 44 मिनटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए भने पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले 2-1 अग्रता बनाएको थियो। 60 मिनटमा हेलियो भरेलोलो गोल गर्दै खेललाई 2-2 बराबरीमा ल्याए। खेलमा बराबरी भएसँगै दुवै टोलीले समान अंक जोडेका छन्। तालिकामा दुवै टोलीले 2 अंक जोडेका छन्। यस्तै गैराती नै भएको इरान र बेल्जियम बीचको खेल पनि गोलरहित बराबरीमा सकिएको छ। खेलको 24 मिनटमा इरानका मेहदी तोरेबीले बललाई गोलमा परिणत गरे भने भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलरेजा बेरान भान्डाले उत्कृष्ट बचाव गर्दै टोलीलाई संकटबाट जोगाए। बेल्जियमका नाथान एनगोय रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। यस्तै गैराती नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि 4-0 जित दर्ता गरेको छ। विश्वकपमा यो स्पेनको पहिलो जित हो। पहिलो खेलमा के भडेसँग बराबरी खेलेको स्पेनले यो जितसँगै 4 अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। स्पेनका लागि 10 मिनटमा लामिन यामालले पहिलो गोल गरेका छन्। त्यसपछि 21 र 23 मिनटमा मिकेल ओआर जाबालले गोल गर्दै टोलीलाई 3-0 सहजता दिलाए। दोस्रो हाफमा साउदी अरेबियाका हसन अल तमकदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता 4-0 पुग्यो। खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपछि अफसाइडका कारण त्यसले मान्यता फेरि पाएन। विश्वकप फुटबलमा आज बिहान 7:45 क्यानाडाको भ्यानकुभरको बहुदेशीय रंगशालामा न्यूजील्याण्ड र इजिप्ट बीचको खेल हुँदैछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती र आज बिहान पूर्वी र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो पनि पूर्व र मध्य भेगका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुने र पश्चिम तराई मा तातो लहर चल्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ।
5: 2075 भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको बारपाक सड़कको काम अलपत्र बनेपछि पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया शुरू गरिएको छ। 12 किलोबाट बारपाकसम्म पुग्ने 46.6 किलोमिटर सड़क 4 खण्ड छुट्याएर 2075 साल भित्रै काम सकिने गरी ठेक्का लगाइएको थियो।
4: विद्युतीय राजधानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: टेलिभिजन कार्यक्रम कमेडी दरबारको पछिल्लो श्रृंखलामा सेन्सरशिपको विवाद देखिएको छ। राष्ट्रपा सांसदहरू राजुनाथ पाण्डे, जगदीश खरेल र रूकेश रंजित अतिथि रहेको यो एपिसोडमा प्रसारणमा गरिएका कतिपय संवादमा विव लगाइएपछि यो विषयले सामाजिक सञ्जाल तताएको छ।
4: र गएको आर्थिक वर्षको 11 महिना साउनदेखि जेठसम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा घर जग्गा कारोबारबाट असुली हुने राजस्व 6.29 अर्ब रूपियाँले बढ़ेको छ। काया कैरनमा अब पालो उखानको
5: भोटको नुन र लासाको सुन
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रवि र बालिनको साझा प्रतिबद्धता, वैचारिक अस्पष्टता स्पष्ट पार्न र परिपक्व ढंगले सरकार चलाउन अरू दलहरूको सुझाव।
4: बैंकको ब्याज घट्दा बीमा कारोबार बढ़्यो, मौद्रिक नीतिको तयारी भइरहँदा कर्जा नीतिमा लवचकता अपनाउनु पर्ने बैंकरहरूको अपेक्षा।
5: बालिका तथा किशोरीमाथि साइबर अपराधका घटना बढ़्दो तर उजुरी कम, विद्यालय घर परिवारसँगै बालबालिका पनि सचेत हुन जरूरी।
4: स्विजरल्याण्डमा अमेरिका इरान शान्ति वार्ताको पहिलो चरण शुरू, आणविक कार्यक्रम हर्मुज जलमार्ग र इजरायल लेबनानी युद्धबारे छलफल।
5: र विश्वकप फुटबलमा उरुग्वे र केप भर्डे तथा इरान र बेल्जियमको बराबरी, स्पेनको शानदार पुनरागमन।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले केभिन अघि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ एकजना मान्छेले जवान छोराको स्वास्थ्य जाँच गराउन डाक्टरकोमा लगेका छन् अनि स्वास्थ्य जाँच गरिसकेपछि डाक्टर भन्दैछन्, सन्चो हुन, गाह्रो छ, अरू कुलत भावै ठिक गराउन सकिन्थ्यो, बाबुलाई देश बनाउने कुलत रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578, 582579, 582580।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856328073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ तारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड्न, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868038522।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको दुई घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
18: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9864608302।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
19: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
23: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
24: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
23: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
24: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
25: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
26: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
25: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
27: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झि।
28: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
29: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
29: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
5: कतिजनालाई 3-4 दिन दिसा हुँदैन कि त, कतिजनालाई केही खाने बित्तिकै डायरिया आउने, होइन हजुरको अब ग्यास पास भइराख्ने यस्तो समस्याहरू आउँछ, कसैलाई हेली एच पाइलोरी भन्ने ब्याक्टेरिया समेत देखा परेको हुन्छ, होइन मिठाहरूमा चाहिँ हजुरहरूको जो पेटको समस्याले आउनुहुन्छ, होइन सुरुमा हामीले गर्ने चाहिँ उहाँहरूको खानपिनको एनालाइसिस भयो, के कमी कमजोरी भइरहेछ भनेर, त्यसपछि हामीले चाहिँ अब अलिकति एक्सट्रिम केस छ भने चाहिँ एउटा डाइजेस्टिभ टी जुन चाहिँ अब मिताहरूले नै हामीले फर्मुलेट गराएको छौँ, घरमै किचनमै हुने खानेकुराहरूको स्पाइसेसहरूको चाहिँ एउटा कम्बिनेसन हो, होइन हजुरको डाइजेस्टिभ टी खुवाउने, अर्को भनेको चाहिँ हजुरको फाइबर भनेको पेटको लागि औषधि जस्तै हो, तर केटा मान्छे केटी मान्छेलाई फाइबरको रिक्वायरमेन्ट कति मात्रा चाहिन्छ त भन्दाखेरि त्यो फरक पर्छ, जसरी हजुरको बडी टाइप डिफरेन्ट हुन्छ नि, केटी मान्छेहरूकोमा बोसो धेरै चाहिन्छ, मसल कम भए पनि हुन्छ, केटा मान्छेहरूमा बोसो धेरै हुनु हुँदैन, मसल धेरै चाहिन्छ, जसरी हाम्रो जिउ फरक छ फाइबरको रिक्वायरमेन्ट पनि फरक हुन्छ, अब केटीहरूलाई हामीले जसरी भए पनि 21 ग्राम चाहिँ कटाउनै पर्छ भन्ने टार्गेट राख्छौँ कि दिनमा, चाहे त्यो फाइबर हजुरको फलफुल फ्रुट्सबाट आएको होस् ताकि या त दाल गेडागुडी, अहिलेसम्म फाइबर भन्ने बित्तिकै धेरैजना त्यही हरियो पर्यो अनि फ्रुट्स मात्रै याद आउँछ, तर फाइबरको एकदमै धनी सोर्स भनेको चाहिँ हजुरको दाल गेडागुडी, कुनै टाइपको लेन्टिल्स लेग्युम्सहरू चाहिँ फाइबरमा प्रशस्त मजाले फाइबर पाइन्छ क्या त्यस्तोमा, त्यही भएर केटा मान्छेहरूलाई 30 ग्राम कटाउने गरी टार्गेट बनाउँछौँ, प्लान बनाउँछौँ, होइन हजुरको केटी मान्छेहरूलाई हामी 21 ग्राम चाहिँ सकेसम्म पुर्याउँछौँ। अब सानो घरेलु कुराहरूकै खानाकै टर्म्समा चाहिँ अब भन्दाखेरि मलाई बिहान पल्ट दिसै हुँदैन यस्तो खाले कम्प्लेन आउँदा चाहिँ राति के गर्छौँ भन्दाखेरि हजुरको रातिको खानाको आधा घन्टापछि चाहिँ तातो पानीमा घिउ हालेर कि त हजुरको तातो दुधमा घिउ हालेर खाँदाखेरि चाहिँ यसले चाहिँ मोसन अलिकति खुला हुन्छ क्या भोलिपल्ट, तर हामीले बुझ्नुपर्ने खानालाई औषधिको रूपमा खानु छ भने चाहिँ पेसेन्सै हुनुपर्छ, अलिक समय दिनुपर्छ, औषधि खाएको भोलिपल्टै रियाक्ट गर्ने जस्तै खानाले पर्मानेन्ट सल्युसन त दिन्छ तर हजुरको अलिक समय चाहिँ दिनुपर्छ है, त्यही भएर अब सपोज म पानी घिउ खाइरहेको छु 3-4 दिन भयो भएको छैन बिस्तारै हुँदैछ कम्प्लिट क्लियरेन्स भएको छैन भने एटलिस्ट हजुरले 1 हप्ता चाहिँ समय दिनुपर्छ, होइन अब त्यसै नै दिनमा एउटा फलफुल कम्पलसरीली खानु पर्यो, म डायबिटिज छ भने त्यही हिसाबले खान्छु हुन्छ नि हजुरको यो केरा आँपहरूको पोर्सन कन्ट्रोल गरेर कि त दिन मिलाएर खाने किनभने सिजनल फलफुल हो आँप खान मन लाग्छ, तर अब डायबिटिज भयो भन्दा कम्प्लिटली कट अफ गर्नुपर्ने नेसेसरी चाहिँ होइन, तर हजुरको मिलाएर फलफुल पनि आफ्नो कन्डिसनको हिसाबले कुन कुन आन मिल्छ त्यो हेर्नु पर्यो, दिनमा 2 छाक हजुरको दाल कि त गेडागुडी हुन पर्यो, फाइबरमा गाजर काँक्रा मुला चुकन्दर जे अभाइलेबल छ त्यो खाँदा भयो होइन हजुर. अर्को अर्को नट्सहरूमा पनि यो सिड्सहरूमा पनि आलसहरूमा पनि फाइबरको मात्रा हुन्छ कि. सो भात खाएको जस्तो अलिकति हेल्दी फ्याट चाहिँ यो कोलेस्ट्रोलहरूलाई अलिकति साइड लगाउन प्लस फाइबरको लागि चाहिँ हजुरको अलिक बदाम ओखरहरू चाहिँ खानु पर्यो. कन्सिस्टेन्सी हुनु पर्यो, आफू पनि डिसिप्लिन हुनु पर्यो होइन, खानालाई इक्वली चान्स दिनु पर्यो. त्यो गर्दा चाहिँ हजुरले वान मन्थमै चाहे त्यो गट हेल्थ होस् चाहे त्यो डायबिटिज होस् कोलेस्ट्रोल होस् सबैमा डिफरेन्स चाहिँ देखिन्छ एक महिनामै. अब डायट भन्ने बित्तिकै धेरैलाई चाहिँ के लाग्छ, अलिकति फ्यान्सी छ, अलिक महँगो हुन्छ, हेल्दी खाना त महँगो हुन्छ भन्ने छ होइन. तर हजुरको हाम्रै किचनमा हामीले कति कुरा खाइ पनि रहेको हुन्छौँ अननोइङली अर नोइङली चाहिँ हेल्दी नै खाइरहेको हुन्छौँ. अब कति कुरा अलिकति तलमाथि चाहिँ एड गर्नुपर्ने हुन्छ होइन, तर हाम्रो किचनमै ब्रेकफास्टदेखि लिएर हजुरको रातिको डिनरसम्मको मजाले किचनमै हुने हो कि सबै कुरा. प्लस हाम्रो नेपाली ग्रेन्सहरूबाटै अब सिम्पल एक्जाम्पल किनवा एकदमै फेमस छ होइन, हजुरको किनवा वेट लससँग डाइरेक्टली रिलेटेड छ. किन भन्दाखेरि किनवामा चाहिँ प्रोटिन धेरै हुन्छ क्या हजुरको, कार्बोहाइड्रेट सिम्पल कार्बोहाइड्रेट कम हुन्छ, कम्प्लेक्स धेरै भयो अघि, फाइबर जुन एकदमै धनी हो किनवा पनि. तर हाम्रो नेपाली नै हजुरको प्रोसो मिलेट चिनो भन्नेमा त्यही न्युट्रियन्ट्सहरू पाइन्छ होइन. अब इकोनोमिकली हेरेर त किनोवा भन्दा हाम्रो यो ग्रेनहरू सस्तो भयो. सो हजुरको खासमा इकोनोमिकली नै हाम्रो किचनबाटै हेल्थलाई चाहे त्यो डिजिज होस् कि त होइन, मलाई लाइफस्टाइल मात्रै मेन्टेन गर्नु छ, त्यो मजाले पोसिबल छ किचनमै.
3: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन. आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
29: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र. हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ. नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ.
7: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
29: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420,
7: दीप मल्ल ठकुरी 9460141530.
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो. आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
3: ल हेर, यी काइलीलाई त केही थाहा छैन. हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि. आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि.
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ. सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया, फोन 065414142, 9856023128, 9462614726.
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता.
25: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
9: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार 13 गते दोस्रो शनिबार
10: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
10: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
10: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सरकारकी,
12: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
10: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ. समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
25: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
25: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
11: हिँड्दा हिँड्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
11: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
11: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
25: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
11: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
25: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
11: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
25: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-5930369।
14: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
6: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
25: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
25: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
29: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
29: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
29: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
25: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
15: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
15: मद्यपान र धूम्रपान सेवन नगरौ।
16: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
19: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98562375 र 98011324475।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
23: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461516044।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
26: स्टुडियो टाइमसेट, अहिले बिहानको 7 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी
23: 98461969769 र 98461516044।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।

0: छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। चितवनमा हिजो उद्घाटन भएको रासोपाको महाधिवेशनको बन्द सत्र आज हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्र अन्तर्गत बिहान 10 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नावली प्रकाशन हुनेछ। दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण शुरू गरिनेछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आज बेलुकी 8 बजे उम्मेद्वारहरूको प्रारम्भिक नावली प्रकाशन गरिनेछ। उम्मेद्वारहरू विरूद्ध दावी विरोध गर्ने समय प्रथम नावली प्रकाशन गरेपछि एक घण्टा दिएको छ। 7 बजेदेखि 9 बजेसम्म ती दावी परेका उम्मेद्वारहरूबारे जाँचबुझ गरिनेछ। राति 11 बजे उम्मेद्वारहरूको अन्तिम नावली प्रकाशन गरिनेछ। भोलि बिहान 8:30 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको मतदानको समय तोकिएको छ। त्यसपछि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू गर्ने कार्यतालिका रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीलाई थप समावेशी बनाउने गरी विधान संशोधन गरेको छ। विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्य समितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। जस अनुसार सभापति एक महिला सहित 3 उपसभापति 2 महामन्त्री तथा 1 महिला सहित 5 सह महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ। यसै गरी 1 उपसाध्यक्ष 2 सहको साध्यक्ष 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य हुनेछन्। 99 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्। विधानले यसभन्दा अघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेको भए अब 1 सभापति 1 महामन्त्री र 2 सहमहामन्त्री समेत मनोनित गर्ने व्यवस्था गरिएको छ। सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित हुने 99 जना सदस्य मध्ये एउटा प्रदेशबाट 5 जनाका दरले केन्द्रीय सदस्य आउनेछन्। प्रदेशबाट आउने 35 जना मध्ये एउटा प्रदेशबाट 2 महिलाको अनिवार्य उपस्थित हुनेछ। विधानले वरिष्ठ नेता श्रोता रहने व्यवस्था गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्य समितिको बैठक बहिष्कार गरेका पूर्व अध्यक्षले संयुक्त वक्तव्य जारी गर्दै पार्टीको नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। गत साल 5 र 6 गते काठमाडौँमा बसेको केन्द्रीय बैठकमा आफ्नो अनुपस्थितिलाई लिएर कार्यकर्तामा उब्जिएका आशंका निवारण गर्न भन्दै उनीहरूले 5 बुँदे स्पष्टीकरण सहितको वक्तव्य सार्वजनिक गरेका हुन्। राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा, डाक्टर प्रकाश चन्द्र लुहानी र कमल थापाले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो बताउनु भएको हो। वक्तव्यमा पार्टीभित्र लामो समयदेखि संस्थागत व्यथिति संकुचित सोच विधि विधान विपरीत गतिविधि र जथाभावी पक्षपात बोट कार्यवाही बढ़ेको आरोप लगाउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यनाराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी संचारकर्मीले समाचार लेख्नुपर्ने बताउनु भएको छ। संसदीय पत्रकार मंच गण्डकीको आयोजनामा हिजोदेखि पोखरामा शुरू भएको संसदीय र अदालती रिपोर्टिङ तालिम उद्घाटन गर्दै उहाँले संचार सरकार संचालनका लागि कमी कमजोरी उजागर गर्नुपर्ने तर संघीय लोकतान्त्रिक शासन व्यवस्था

0: प्रति नागरिकमा विद्रोह आउने समाचार सम्प्रेषण गर्न नहुने उल्लेख गर्नु भएको छ। गण्डकी प्रदेशको चौतर्फी समृद्धिका लागि उहाँहरूले 6 बुँदे साझा मार्गचित्र घोषणा पत्र सार्वजनिक गर्दै आफूलाई प्रदेशको सहनिर्माताका रूपमा उभ्याएका छन्। पोखरामा हिजो सम्पन्न गण्डकी प्रदेश युवा सम्मेलनले भ्रष्टाचार मुक्त सुशासन प्रविधि मैत्री समाज र दिगो विकासका लागि राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त योजना र युरोपियन युनियन र सीभीकसको सहकार्यमा असार 5 र 6 गते सञ्चालित सम्मेलनले युवाको अधिकार र दायित्वलाई सँगसँगै अघि सारेको छ। प्रविधि र साझेदारी मार्फत बहुपक्षीय सहयोग प्रवर्धनमा युवा भन्ने संकल्पका साथ भएको सम्मेलनले प्रदर्शनको भौगोलिक संवेदनशीलता र नागरिक उत्तरदायित्वलाई विशेष जोड़ दिएको छ। बिहानीको समयमा बढ़दै गइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। आज सोमबार बिहान 4 बजेदेखि पोखरा मोगलिन सड़क खण्डमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारी साधनका चालकलाई सड़कको अवस्था लेन अनुशासन तथा ट्राफिक नियमहरूको पालना सम्बन्धी जानकारी र सचेतना प्रदान गरिएको थियो। कार्यक्रम अन्तर्गत 35 वटा 2 पाङ्ग्रे सवारी साधनका चालक 40 वटा 4 पाङ्ग्रे साना सवारी साधनका चालक तथा 68 वटा ठूला सवारी साधनका चालक गरी कुल 143 जना चालकलाई सम्झाई बुझाई गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। प्रहरीले सड़क सुरक्षा प्रवर्धन तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहु तथा माताहतका प्रहरी काईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न क्षेत्रमा सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको छ। लागू औषध नियन्त्रण, अवैध मदिरा कारोबार नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानका क्रममा 9 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा सोधपूछ गरिएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाई छाडिएको हो। जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा विभिन्न गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्ता सर्च एण्ड स्वीप अपरेशनलाई निरन्तरता दिने प्रहरीले जनाएको छ। कास्की प्रहरीले चोरी तथा डाका सम्बन्धी कसुरमा संलग्न 2 जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका 15 मेरीगोल्ड स्थित मनिषा थापाको घरबाट सुनका घर गहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत जेठ 24 गते दिउँसो घरमा बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्तिले आफू झ्याल ढोका नाप्न आएको भन्दै घरभित्र प्रवेश गरी कोठाको दराज तोडफोड गरेर विभिन्न सुनका गरगहना तथा नगद 13,000 रूपियाँ चोरी गरेका थिए। घटनाको अनुसन्धानका क्रममा सर्लाही लालबन्दी नगरपालिका 17 स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका 9 शिवनगर टोल बस्दै आएका 35 वर्षीय भुवन बहादुर शाह शंकरको संलग्नता खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान क्रममा छोरीका सुनका गरगहना करिब 6,50,000 रूपियाँमा बिक्री गरिएको खुल्न आएपछि सिन्धुपाल्चोको जुगल गाउँपालिका 2 घर भई हाल काठमाडौँ मूलपानी बस्ने 35 वर्षीय विराज सुनारलाई समेत पक्राउ गरिएको जानकारी गराइएको छ। प्रहरीले सुन जस्ता पहेँलो धातुका गरगहना, चाँदी जस्ता सेतो धातुका सामग्री, नगद 81,500 रूपियाँ तथा घटनाका बेला प्रतिवादीले लगाएको कपड़ा बरामद गरेको जनाएको छ। दुवै प्रतिवादी विरूद्ध चोरी तथा डाका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट 6 जनाको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं सूचना अधिकारी वीरेन्द्र कुंवर पासवानले जानकारी दिनुभएको छ। तनहु जलविद्युत आयोजनाको 140 मेगावाट क्षमताको मुख्य बाँध हेडवर्क्स निर्माण कार्य 61% सम्पन्न भएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना मध्ये एक मानिने बाँध निर्माण तीव्र गतिमा अघि बढ़िएको आयोजकले जनाएका छन्। व्यास नगरपालिका 5 र ऋषि गाउँपालिका 1 को सिमानामा निर्माणाधीन 140 मिटर अग्लो बाँधको समग्र भौतिक प्रगति 61% पुगेको हो। आयोजनाको 3 वटै मुख्य प्याकेजको काम सन्तोषजनक रूपमा अघि बढ़ेसँगै समग्र भौतिक प्रगति भने 76.5% पुगेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार प्याकेज एक अन्तर्गत मुख्य बाँध निर्माण कार्य भियतनामी कम्पनी सोङ दी कर्पोरेशन र नेपालको कालिका कन्स्ट्रक्सन प्रणाली जेभीले गरिरहेको छ। बाँधको कंक्रिट कंक्रिटिङ कार्य सन् 2025 मार्च 20 देखि शुरू गरिएको थियो। गैराती आज बिहान पूर्वी र मध्य भूभागका धेरै ठाउँमा वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तथा मध्य प्रदेशको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा प्रत्यक्ष शान्तिवार्ताको पहिलो चरण शुरू भएको छ। स्विजरल्याण्डको बर्गेनस्ट रिसोर्टमा शुरू भएको वार्तामा दुवै पक्ष इरानको आणविक कार्यक्रम लेबनानको सुरक्षा हिजबुल्लाहको भूमिका हर्मुज जलमार्गको सञ्चालन तथा दीर्घकालीन सम्बन्ध सुधारका विषयमा छलफल गरेका छन्। आणविक कार्यक्रम सम्बन्धी अन्तिम सहमति हुन बाँकी रहेको र यही विषयलाई अमेरिका इरान द्वन्दको मुख्य कारण मानिँदै आएको छ। लेबनानमा बढ़दो तनाव र इरान समर्थित हिजबुल्लाह समूहको गतिविधि बारे पनि विस्तृत छलफल भएको छ। अमेरिकी पक्षले क्षेत्रीय स्थायित्वका लागि हिजबुल्लाहको गतिविधि नियन्त्रण गर्न इरानले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेको छ। वार्ता शुरू हुनु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले एकअर्कालाई कड़ा चेतावनी समेत दिनुभएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप अन्तर्गत समूह एचको खेलमा करिब केभ भर्डेले दुईपटकको विश्व च्याम्पियन उरुग्वेसँग दुई दुईको बराबरी खेल्नु भएको छ। केभिन पिनाले फ्री किक मार्फत गरेको गोलबाट केभ भर्डेले विश्वकप इतिहासमै आफ्नो पहिलो गोल दर्ता गर्नुभएको हो। खेलको 21 मिनटमा पिनाको लामो दूरीको फ्री किक सिधा पर्खाल बीचबाट छिर्दै जालीमा पुगेपछि केभ भर्डेले आश्चर्यजनक अग्रता लिएको थियो, तर अग्रता लामो समय टिक्न सकेन। उरुग्वेले दबाव बढ़ाउँदै मैक्सी अराउजोको हेडर मार्फत बराबरी गोल फर्काएको थियो। पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले नजिकबाट गोल गर्दै उरुग्वेलाई 2-1 अग्रता दिलाए, तर केभ भर्डेले खेल अन्त्यसम्म हार मानेनन्। उरुग्वेको डिफेन्समा भएको कमजोरीको फाइदा उठाउँदै हिलियो भेरेलाले गोल गर्दै खेल 2-2 बराबरीमा ल्याउनु भएको थियो। उरुग्वेले अन्त्यतिर फेडेरिको भाल्भेर्डेको गोल अफसाइड भएपछि अग्रता लिन सक्नु भएको थिएन। अन्तत दुवै टोलीले जित्नका लागि पर्याप्त अवसर पाए पनि खेल बराबरी हुन सकिएको छ। यो सँगै उरुग्वे र केभ भर्डे दुवै खेलबाट 2 अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्। अब समूह चरणको अन्तिम खेल निर्णायक बन्नेछ, जसले नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ। अवस्था नै खबरहरू सँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजेको थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौं। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा फित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेकौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
3: मोबाइल 9985535।
4: मम्मी भोक लाग्यो खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी ल जाम हिँडा।
5: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
6: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
7: ए हो र ल त ल
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856612692।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
3: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा
9: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ।
10: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि।
11: हो र फेरि कहाँ सारेछन् बाबुले पसल।
10: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल
12: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक
10: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9460 26925।
13: ओहो आज त धारामा कति कि धेरै धमिलो पानी आएछ है।
14: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
13: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
14: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
0: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मिटली स्टील फन पर कका सबै सामान साइनी कति मजा एकै ठाउँमा तर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर, बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417007087।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
15: मैडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सिप सिकौ, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
17: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो शहर दुलेगौडामा सुरु हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
16: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
17: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
16: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443 9801443628 र 9856462446।
18: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी,
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 0615524595549495878।
20: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9968168187।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेगियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 0165901625963।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
11: यही असार 13 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
12: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
12: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
16: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर
17: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
18: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98564433
19: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
20: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
19: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
20: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
19: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484664 र 98141553005
22: रामुलाई किन स्कुल नपठाएको मैले दाई
23: काममा अलि सघाउँछ कि भनेर नि
22: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रम को अन्त्य गरौं
24: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा
25: एक सय 3.8 अन्तर्मन को आवाज
26: स्टुडियो अहिले बिहानको 8 बज्यो
27: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98161 95301
28: कहिले ढोरियाको सुस्केर बन्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाई हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
0: कार्यक्रम लोक भाका
28: कहिले ढोरियाको सुस्केरा बन्छ कहिले गाइने दाईको मन दुख्ने कथा

नमस्ते नमस्कार अनि हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुत सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो बाटो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन 0964142000 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाकालाई आफूभित्र रहेको प्रतिभालाई चाहिँ हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु बेले छ्याबोमो छ्याबामो बेले छ्याबामो बन्दीपुरे सोल्टिनी बोलको भाका जसमा आवाज रहेको छ रामजी खाड अनि कृष्ण गुरूङको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर बेले छ्यावामा बोलकुनीको रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो रामजी खाँड अनि कृष्ण गुरुङको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु डुम्रे बजार बोलको भाका रहेको छ जसमा आवाज रहेको छ राजु गुरुङ अनि निरु श्रेष्ठको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

Thank you.

0: यहाँ विभिन्न देशहरूको कर भाडा पाइन्छ। साथै खरिद बिक्रीका तस्वीर पनि गरिन्छ।
1: साथमा तिनीहरू साथ दर भाडा तयार पारिएर यहाँबाट खरिद गरेका भाडा यही बिक्री तथा साथ गर्दा उचित मूल्य पाइनेछ।
0: मन्दिर जाने
2: धूम्रपान भन्नाले खास गरी सोच

Antenna 3 service 5. DPS 9 upgrade. Antenna 3 antenna 3 service 5.

Sobald du diese Nacht einmal 2000 oder deine Großfamilie damit

ভালো দিন।

Radio Bunker らしい。

ఉపాధ్యాయులు

Takip atau